0: لطف و عنایہ کیا ہے؟ زیست منے جیون، زیست میں لطف و عنایہ کیا ہے؟ خوشبو و گل میں نمایاں کیا ہے؟ اس پہ رنگ خدایا کیا ہے؟ ایک اور تھوڑی سی فلسفیکل پرشٹ بھومی پہ غزل ہے، جو بھی دکھتا ہے سچ نہیں ہوتا، جو بھی دکھتا ہے سچ نہیں ہوتا، کچھ بھی ہونا محض نہیں ہوتا، کچھ بھی ہونا محض نہیں ہوتا، اور کچھ بھی ہونے سے ہے گریز مجھے، کچھ بھی ہونے سے ہے گریز مجھے، کچھ بھی ہونے سے کچھ نہیں ہوتا، کچھ بھی ہونے سے کچھ نہیں ہوتا، میں بھی اڑ جاتا آسمان میں پھر، میں بھی اڑ جاتا آسمان میں پھر، جو اسیر قفس نہیں ہوتا، جو اسیر قفس نہیں ہوتا، اسیر مطلب قید، قفس مطلب پنجڑا، جو اسیر قفس نہیں ہوتا، لوگ ملتے تو ہیں تمام مگر، لوگ ملتے تو ہیں تمام مگر، اب کوئی ہم نفس نہیں ہوتا، اب کوئی ہم نفس نہیں ہوتا۔ اور یہ میں سمجھتا ہوں ایک قابل غور شعر ہے کہ کتنے شکلوں کی قبرگاہ ہے یہ، کتنے شکلوں کی قبرگاہ ہے یہ، آئینہ کانچ بس نہیں ہوتا، آئینہ کانچ بس نہیں ہوتا، جو بھی دکھتا ہے سچ نہیں ہوتا، کچھ بھی ہونا محض نہیں ہوتا۔ شکریہ۔
1: تو ابھی آپ نے سنا سورچت کویتاؤں اور غزلوں پر آدھارت کاویہ پاٹھ، رچناکار اور کاویہ پاٹھ کرتا تھے پروفیسر نوین کانگو، جو کہ وبھاگ ادھیکش ہیں مائکرو بایولوجی وبھاگ ڈاکٹر ہری سنگھ گور کیندریہ وشودیالیہ ساگر کے۔
2: सागर की साप्ताहिक गतिविधियों पर केंद्रित रेडियो पत्रिका गागर में सागर सुनिएगा प्रति रविवार सुबह 7:20 से, जिसमें आप जानेंगे सागर की समसामयिक हलचल के बारे में और मिलेंगे कुछ उभरती और कुछ अनसुनी प्रतिभाओं से, और माटी के महक बिखेरते हुए होगा सिलसिला कुछ मनोरंजन का। तो सुनना ना भूलिएगा हमारी रेडियो पत्रिका गागर में सागर प्रति रविवार सुबह 7:20 से। NCERT द्वारा प्रायोजित कार्यक्रम उमंग आप सुनते हैं सोमवार से शुक्रवार तक, समय होता है सुबह 11 से 11:30 तक। उमंग उमंग उमंग
3: उमंग। एक जमाने से कहानी है सुना रही आकाशवाणी, फिर आया एंटरटेनमेंट का रेवोल्यूशन, जब कोने कोने पहुंचा दूरदर्शन, कहानी नहीं बदली स्टाइल गया है बदल, जो कहानियां हम सुनते आए देखते आए अब वही वैसी ही कहानी सुनाएगा डिजिटल।
4: डाउनलोड वेव्स OTT ऐप नाउ एंड वॉच फॉर फ्री।
1: यह है आकाशवाणी का सागर केंद्र FM 102.6 MHz पर। रात्रि के 8:45 होने को हैं, अगला प्रसारण दिल्ली से कुछ ही देर में।
5: नमस्कार, आकाशवाणी से समाचार संध्या के साथ मैं मुकेश कुमार। प्रधानमंत्री नरेंद्र मोदी 3 देशों की यात्रा के अंतिम चरण में न्यूजीलैंड के ऑकलैंड पहुंचे। प्रधानमंत्री क्रिस्टोफर लक्सन और भारतीय समुदाय ने उनका गर्मजोशी से स्वागत किया। विदेश मंत्री सुब्रमण्यम जयशंकर ने मस्कत में ओमान के विदेश मंत्री बदर बिन हमद अल बुसैदी से मुलाकात की। व्यापार, निवेश, संपर्क, समुद्री सुरक्षा, प्रौद्योगिकी और रक्षा सहयोग के मुद्दों पर चर्चा हुई। संसदीय कार्य राज्य मंत्री अर्जुन राम मेघवाल और एल मुरुगन ने संसद के मॉनसून सत्र की तैयारियों की समीक्षा की। उत्तरी रेलवे के 680 किलोमीटर मार्ग पर सुरक्षा और परिचालन दक्षता बढ़ाने के लिए कवच के कार्यान्वयन को स्वीकृति दी गई। फीफा फुटबॉल विश्व कप के दूसरे क्वार्टर फाइनल में आज देर रात स्पेन का मुकाबला बेल्जियम से, और विंबल